0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: हफ्ते के सबसे बेहतरीन दिन में जब सूरज जुमे की पुरकशिश रूहानी किरणें बिखेरने लगता है, ये दिन हमारे लिए खुशियाँ मनाने, बच्चों की तरबियत करने और घर की बुनियाद को मजबूत करने का एक बेहतरीन मौका फराहम करता है। फिर जब सूरज की किरणें ढलती हैं और शाम का वक्त करीब आता है तो कबूलियत की घड़ी दस्तक देती है, इस यकीन के साथ कि हर जवाल के बाद नया सवेरा जन्म लेता है। आइए जुमे की रूहानी, खानदानी और समाजी पहलुओं पर तबादला ख्याल करें। तलहा अशरफुज़्ज़मान के साथ जुड़िए प्रोग्राम जुमा रिफ्लेक्शंस में हर जुमा सुबह 10 बजे से 11 बजे तक ओनली ऑन FM 107 दिल से देसी।
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ، سامعین کرام، پروگرام جمعہ ریفلیکشن میں آپ سب کا خیر مقدم ہے اور اس ریفلیکشن میں جو تأثرات ہم یہ پیش کرنا چاہتے ہیں اس پروگرام سے وہ یہ کہ بھائی جمعہ کا یہ جو مبارک دن ہے اس میں ہمیں اپنی جو روحانی کچھ ایسے خوراک حاصل کرنی ہے تاکہ ہمارا ڈائریکشن صحیح رہے۔ تو ڈائریکشن کے حوالے سے سماجی کچھ ایسے پہلو پر ہماری گفتگو جاری رہتی ہے جس سے جو ہے نا ہمارے عمومی جو تعلقات ہیں تاکہ ہم سماج کے کارکن ایک فعال حصہ بن سکیں، اس سلسلے میں ہم کچھ یعنی بات کرتے ہیں اور مختلف آراء کا تبادلہ کرتے ہیں، تبادلہ خیال جسے کہہ سکتے ہیں۔ تو آج بہت ہی ایک اہم موضوع ہے، ہر جدید گھر کا ایک مسئلہ ہے کہ بھائی اکثر لوگ خاندان سے محبت کے حوالے سے بات کرتے ہیں، بڑے لیکچر سننے کو ملتے ہیں کہ ہمیں کیسے کوالٹی لائف اسپینڈ کرنی ہے، کیا کرنا ہے، فیملی بیلنسنگ، کیریئر لائف اور یہ وہ۔ تو اسی موضوع کو ذرا چھیڑ چھاڑ کریں گے، آپ لوگوں کی بات سنیں گے کہ آپ کیا کہنا چاہتے ہیں

0: بیان دے رہے تھے, بہت ہی زبردست, کہ نبی صلی اللہ علیہ وسلم کی فیملی سے, یعنی یہی سبجیکٹ چل رہا ہے کہ فیملی کنیکشن.
1: جی جی جی, اور یہ کہ اپنے ورک لائف اور فیملی لائف میں جو بیلنسنگ چاہیے, اس پر ہم یہی سوال تھا کیسے قائم کریں.
0: اچھا, اس میں سب سے امپورٹنٹ چیز, آپ اگر آپ دیکھیں نا, جو ملک سے باہر کام کرتے ہیں,
1: جی جی,
0: وہاں آپ کو ریلیٹیوز کا ہی سپورٹ نہیں ہوتی, آپ اکیلے ہوتے ہیں. جب آپ اکیلے ہوتے ہیں تو اس میں ساری ذمہ داری میاں بیوی پہ آ جاتی ہے, ہسبینڈ اینڈ وائف پہ. پھر جہاں آپ کہہ رہے تھے ابھی بچوں کے ساتھ کوئی میڈ وغیرہ ان چیزوں کی, تو اس میں اگر وائف بھی کام کر رہی ہیں تو پھر تو وہ میڈ کے ان کو بچوں کو دیکھنا ہے یا ڈے کیئر سینٹر میں, یعنی ایک مجبوری بن جاتی ہے کہ آپ اس طرح ہیں, اور کچھ اس کو دیکھنا یا کرنا یقیناً ایک آسان کام نہیں ہے. اور اس کے علاوہ آپ کے فیملی یا بچے شروع میں اسی وجہ سے نا بچوں کی عادتیں بھی بگاڑ دیتے ہیں کہ ان کا ٹائم پاس کے ماں باپ کی طرف توجہ نہ جائے, ٹی وی میں لگے رہو, اس میں لگے رہو, ان کو اس طرف ڈائیورٹ کر دیتے ہیں. بعد میں جب وہ بڑے بھی ہوتے ہیں نا تو ان کو ماں باپ کے ساتھ مزہ نہیں آتا, وہ بور ہوتے ہیں, کہتے ہیں کیا آپ کے پاس ہے, موبائل دیں, ٹی وی دیں یا ادھر ادھر ہیں. آؤٹ سائڈ ان لوگوں کی لائف اتنی ہے نہیں, کیونکہ آپ کی سوشل لائف بچے کی, یہاں پر سوشل لائف اسکول ہے یا پھر گھر ہے. یہاں پر نیبر بھی ہر چھ مہینے سال دو سال بعد چینج ہوتے رہتے ہیں, کہیں بچے ہیں نہیں ہیں. آپ اپنے اگر آپ امیجن کریں, جہاں آپ اپنے آبائی گھروں میں رہتے تھے تو آپ کی نا نسل در نسل لوگوں کے ساتھ کنیکشن, بچوں کے ساتھ دوستیاں اور مانوسیت تھی نا, یہاں اویلیبل نہیں ہے. یہ جو فرینڈ شپ فیکٹر ہے نا, اچھے دوست ہونا, ان کے عمر ہونا, یہ فزیکل انٹریکشن بہت زبردست تربیت ہوتی ہے اخلاقی طور پہ. آپ ملتے کیسے ہیں, کھیلتے کیسے ہیں, لڑتے کیسے ہیں.
1: اور بات چیت کے حوالے سے بھی, تو اگر جیسے آج کے دور میں اگر آپ کوئی بچے کے ساتھ بیٹھے اور پوچھے کہ بھائی کیسا جا رہا تھا, وہ ان کے پاس اتنے جوابات بھی نہیں ہیں. بس یہی تھا کہ گیا اور آیا, وہ اس نے یہ پڑھایا یہ کیا, لیکن چونکہ اس طرح کے سرکل تیار نہیں ہوتے اس دور میں, تو بس ہر کوئی اپنے الگ الگ پرسنل لائف پر زیادہ فوکس کر رہا ہے, اور بچے جہاں تک اسکول میں جاتے ہیں وہاں تھوڑا بہت مختصر عرصے کے لیے اسکول میں رہتے ہیں, اور کیا.
0: وہ نہیں, یہاں تو یہاں بچے تقریباً سمجھ لیں 5:30 بجے نکلتے ہیں اور 2:30 بجے آتے ہیں, مور دین 8 آور, جس میں 1 گھنٹہ بس میں جانا, 1 گھنٹہ آنا, اور 6-7 گھنٹے کافی ٹائم ہے. ہم لوگ تو مشکل سے 4-4.5 گھنٹے رہتے تھے, 5-10 منٹ کی واک کر کے پہنچ گئے, 5-10 منٹ کی واک کر کے آ گئے. یہاں ٹائم اسپینڈ بھی بہت زیادہ ہے, ٹریولنگ کرتے ہیں. اور اس کے علاوہ نا بچوں کا نا کنیکشن ماں باپ سے وہ نہیں ہے, یعنی اب آپ دیکھیں, ابھی آپ گھر کے کاموں کی بات کر رہے تھے, زیادہ تر لوگ ایک آئسولیٹڈ لائف, مطلب ایک فلیٹ چھوٹی سی جگہ میں رہ رہے ہیں جو نارملی بند ہے. اگر آپ دیکھیں وہاں پہلے کھلے گھر کچے یا وہاں ڈسٹ وسٹ, یہاں ٹائلیں لگی ہیں, صفائی ہیں, ویکیوم ہیں, اور بھی آپ کے پاس سہولیات ہیں, اس طرح کا کام نہیں ہے. مشینیں ہیں, مشینوں میں ڈالو کپڑے دھل گئے, اور بھی چیز
1: صحیح.
0: اس کے باوجود اور بندے بھی جو کام کر رہے ہیں, اس کے علاوہ ان کی ذمہ داریاں, جاب کے علاوہ انہوں نے گروجری کے لیے بھی جانا ہے, کوئی بیمار ہے, کوئی اور بھی ایشوز ہیں, یا انٹرٹینمنٹ کرنا ہے. اور آپ دیکھیں اتنی صحت نہیں, اس ان نیچرل لائف کی وجہ سے اب آپ دیکھیں ہاسپٹل میں بھی کتنی ینگ ایج میں آ رہے ہیں, پراپر آرام ہی نہیں کر پا رہے. اچھا, نیند کا بھی ایک ٹائم ہے. یہ دیکھیں لوگوں کو زیادہ سے زیادہ سلیپنگ ڈس آرڈر ہے, کہ ایسا نہیں. اور جب سلیپنگ ڈس آرڈر نہیں ہے, نبی اللہ تعالیٰ نے قرآن میں فرمایا نا کہ اندھیرا ہو گیا ہے, آرام کرو, یار بہت بڑی نعمت ہے. صرف بے آرامی کی وجہ سے ہارمون ڈس بیلنس, ویکنیس, اور آپ کی باڈی ریکور نہیں کرتی. اور راتوں کی جو نائٹ لائف کا ورڈ, اور جی راتوں کو سو ہی نہیں رہے اور صبح کو اٹھ ہی نہیں رہے, آپ اپنے آپ کو خود کمزور اور ویک کر رہے ہیں, اور اس کی وجہ سے بانڈنگ آدمی چڑچڑا ہو جاتا ہے, نیند نہ ہو, آپ کی صحت اچھی نہیں ہے, چھوٹا سا کام آپ سے ہو نہیں سکتا.
1: اچھا جی, ذوالقرن بھائی, اور ایک بات, یعنی جو ہمارے لسنرز ہیں جیسے کہ پردیسی ہیں, ان کے اہل و عیال ادھر نہیں ہیں قطر میں, تو ان کے لیے آپ کیا کہنا چاہیں گے, وہ ہاؤ کین دے ڈو اے بیلنس بٹوین دیئر کیریئر لائف اور فیملی ٹائم؟ لائف تو نہیں, وہ چونکہ اپنے پریوار کے ساتھ نہیں ہے, تو ان کے درمیان جو ہے نا بیلنسنگ میں کیا چیز ان کے لیے اہم ہے؟ ایک تو یہ کہ ہم جو کافی دیکھتے ہیں نا, بعض اوقات وہ فون پر اپنے سارے سٹریس اتار رہے ہوتے ہیں گھر والوں پر, اور یہاں تک کہ جن کے پریوار بھی ہیں یہاں موجود, وہ بھی باہر کے سٹریس گھر پر آ کے اتارتے ہیں, تو یہ تو شکایت رہتی ہے. तो मुझे लगता है कि ये बहुत ही एक अहम पॉइंट है जो दरअसल अक्सर ख़ानदानी मसाइल जो पेश करते हैं ये पॉइंट ज़्यादा मौसर होता है।
0: मैंने शुरू के तकरीबन मोर देन 12-13 साल मैंने बैचलर लाइफ गुजारी है, शादी भी नहीं थी, तो उसमें आप वीकली कॉल करते हैं तो उसमें यानी हर चीज़ का कहते हैं ना खबर का कम और ज़्यादा होना, ज़्यादा इम्पोर्टेंट हो तो हो लेकिन हर वक्त फजूल की खबरों में रहना और टाइम भी ज़्यादा देना, उसकी वजह से आप सोते भी आराम से थे, सुबह उठना है, हर चीज़ें हैं, एंगेजमेंट कम है, तो मोस्टली होता था वीकेंड पे आपने बात करनी है, नमाज के बाद या शाम को कोई ख़ास इशू है तो इन बिटवीन कोई आपको खबर देगा, अदरवाइज ना इधर से डिस्टर्बेंस ना उधर से डिस्टर्बेंस। देखें ज़्यादा फजूल की खबरें सुन सुन के आप परेशान और एंगेज हो जाते हैं, जब आप एंगेज हो जाते हैं तो मेंटली सिकनेस बढ़ जाती है।
1: सही, ये भी एक बात है कि जितना ज्यादा कनेक्शन में जाएंगे तो प्रॉब्लम भी ज्यादा हो जाता है, ये
0: भी प्रॉब्लम भी ज्यादा, और अगर आप उनमें से देखें ना 80-90% हमारे साथ हैं, यानी यहाँ तक बात आ जाती है खाना क्या पकाया क्या आएगा जाएगा जिसका कोई कंसर्न नहीं है और उसके ऊपर फिर बात से बात निकलती है। कहते हैं ना अक्सर लोग मोबाइल में अलार्म लगा के सोते हैं, नमाज के लिए उठूंगा और जब अलार्म बजता है तो उसमें 10 दूसरे नोटिफिकेशन देख के नमाज को भूल जाते हैं, नोटिफिकेशन देखने लग जाते हैं, डिस्ट्रैक्शन ऑफ लाइफ।
1: मज़े की बात है दुलकरन भाई कि बाज़ औक़ात यहाँ तक कि मैं कभी कभार उबर में जा रहा होता हूँ इधर उधर तो वहाँ पर भी देखता हूँ कि यानी फुल टाइम जो है ड्राइवर हैं जो भी हैं साथ में वो कॉल पर हैं, पता नहीं यानी हाफ एन आवर में शायद 2-3 जुमले उन्होंने आपस में उनका तबादला किया है लेकिन ये पूरे इतना टाइम दे रहे हैं, क्या इतनी ये तो समझता हूँ कि ये तो मसाइल और भी बढ़ाएंगे अगर इस तरह बंदा हर वक्त कनेक्शन में रहने की कोशिश करे।
0: पीस ऑफ माइंड चला जाता है। अगर आप देखें अब हमेशा हम यूरोप को फॉलो करते हैं, उन्होंने फास्ट फूड पिज्जे बनाए, हमने खा के तो इसको समझा, इसके ऊपर फख्र किया, जब बीमारियां हो गई, कैंसर सबसे ज़्यादा बड़ा है और बीमारियां हो गई तो हम उनको फॉलो करते हैं, यानी हम लोग ऐसा लगता है ब्रेनलेस नेशन है, हम लोग अपनी चीज़ें नहीं है और हर चीज़ हमारे इलाके में। अब अगर आप देखें 2-3 जनरेशन पहले आपके बड़े 80-90-100 इस एज में मिलेंगे और चलते फिरते और हेल्दी मिलेंगे और उनका लाइफस्टाइल आप देख लें, तो वो हम लोगों को ना सिखाया गया कि देसी चीज़ या हमारी चीज़ जो है ना अच्छी नहीं है। अच्छा एक चीज़ अगर ये नोटल ये भी देखा होगा यार ये लोकल चीज़ बनी है तो अच्छी नहीं है, ये एक मेंटेलिटी यार हम क्यों अच्छी चीज़ नहीं बनाते, अल्लाह ने हमें क्या माइंडलेस बनाया है।
1: सही
0: तो अपनी चीज़ों के ऊपर हम प्राउड करने के बजाय हम उसको ना डिग्रेड खुद कर रहे हैं। इसी तरह लाइफस्टाइल ये गोरे यूरोप वाले इंडिया में या हिंदुस्तान में क्यों रुक कर रहे थे सोने की चिड़िया, अल्लाह ने यहाँ आज भी देखें जहाँ पर अल्लाह ने जो वसाइल दिए हैं और सबसे ज्यादा कुदरती वसाइल इन्वायरमेंट फल फ्रूट सबसे बेस्ट हैं,
1: सही
0: तो इधर आ रहे थे, अल्लाह ने हमें नेमतें दी, हमने नाशुक्र की, अल्लाह ने हमें कहा चलो मैं नेमतें ले लेता हूँ जाओ तुम लोग ठोकरें खाओ। सही,
1: बहुत खूब जुल्कनन भाई, वसाइल पर आपने बात की, वसाइल इस मौजू पर मैं एक हदीस को रिलेट करूंगा बस आपके कॉल के बाद इंशाल्लाह। बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए, जज़ाकअल्लाह खैर, बारकल्लाहु फीकुम। इसी के साथ सामईन एक ब्रेक की तरफ बढ़ते हैं, छोटे से वक्फे के बाद दोबारा मुलाकात होगी, जुड़े रहिए हमारे साथ।
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें, हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
3: आप सुन रहे हैं FM 107,
4: दिल से देसी।
5: हर हफ्ते की सबसे जरूरी अपडेट लेकर आ रहे हैं RJ सर्वर MOI वीकली अपडेट प्रोग्राम में। वज़ारते दाखिला की हर एक एक्टिविटी, जरूरी खबरें और आप और आपकी फैमिली के लिए इम्पोर्टेंट अवेयरनेस, सब कुछ मिलेगा यहाँ, ट्यून करें हर वेंसडे शाम 7:15 FM 107 और जानिए वो सब जो आपके लिए मैटर करता है। MOI वीकली अपडेट, आपका वीकली डोज ऑफ न्यूज एंड मच मोर विद RJ सर्वर। Don't miss it.
6: दोस्तों, मिनिस्ट्री ऑफ इंटीरियर ने हियरिंग इम्पेयरमेंट से मुतासिर लोगों की सेफ्टी और सिक्योरिटी को बहुत ज्यादा अहमियत दी है। उनकी मदद के लिए मिनिस्ट्री ने डेफ इमरजेंसी सर्विस शुरू की है जो उनकी इमरजेंसी कॉल